0: जीते रहे कुछ कहा नहीं,
1: अपने ही दम पर दम
0: अपने
1: पे
0: ही दम पे जीते रहे
1: कुछ कहा नहीं,
0: कुछ कहा नहीं, हमने किसी का कोई हवाला दिया नहीं,
1: क्या
0: हमने
1: बात
0: किसी
1: है?
0: का
1: क्या
0: कुछ
1: बात
0: हवाला
1: है?
0: कोई हवाला दिया नहीं,
1: क्या बात,
0: काटी तमाम उम्र बहुत सादगी के साथ,
1: काटी तमाम उम्र
0: बहुत सादगी के साथ, हमने भी इश्क विश्क का किस्सा कहा नहीं, हमने भी इश्क विश्क का किस्सा कहा नहीं, तिश्ना लबी को मेरी बुझाने के वास्ते, तिश्ना लबी को मेरी
2: बुझाने
0: के वास्ते, दरिया शबाब पर था मुझी ने पिया नहीं,
1: क्या बात है, फिर पढ़े फिर पढ़े,
0: तिश्ना लबी को मेरी बुझाने के वास्ते, दरिया शबाब पर था मुझी ने पिया नहीं,
2: बहुत उम्दा वकील साहब,
0: मेरी दरीदा पी रहनी, मेरी दरीदा पे रहनी देखते हो क्या, मेरी दरीदा पे रहनी देखते हो क्या, दामन हुआ था चाक गिरेबा सिया नहीं, दामन हुआ था चाक गिरेबा सिया नहीं, बातें इधर उधर की वो करते रहे बहुत,
2: बातें इधर उधर की
0: वो करते रहे बहुत, कुछ भी लिया नहीं कभी कुछ भी दिया नहीं, कुछ भी लिया नहीं
2: कभी कुछ
0: कभी कुछ भी दिया नहीं, वो होंठ अपने खोलते फरियाद करते कुछ,
3: क्या बात है,
1: वो होंठ अपने खोलते फरियाद
0: करते कुछ, सुनते किसी की बात वो मौका दिया नहीं,
1: क्या बात,
0: सुनते किसी की बात
1: वो
0: मौका दिया नहीं,
1: दिया नहीं,
0: और मख्तार है गुर्बत में काट दी है अजीम अपनी जिंदगी,
2: गुर्बत
3: में काट दी है
0: अजीम अपनी जिंदगी, मौका मिला जमीर का सौदा किया नहीं,
3: बहुत अच्छा शेर, क्या बात है, बहुत
0: जमीर का सौदा
3: किया नहीं, बहुत शेर,
0: और जनाब दूसरी गजल का मतलब हाजिर है
1: जी,
0: जिंदगानी बदल रही है क्या,
1: जिंदगानी बदल रही है क्या,
0: हाथ अपने वो मल रही है क्या, हाथ अपने वो मल रही है क्या
1: जी,
0: कैसा निखरा बदन है तेरा फजा, कैसा निखरा बदन है तेरा फजा, रोज कपड़े बदल रही है क्या, रोज कपड़े
3: बदल रही
0: बदल रही है क्या, सबके तेवर बदल गए अब तो, सबके तेवर बदल गए अब तो, रोशनी सी मचल रही है क्या,
3: रोशनी सी,
0: रात की बात कर रहे हैं वो, रात की बात
1: कर रहे हैं
0: वो, शम्मा जैसी पिघल रही है क्या, पढ़ने लिखने लगी है नस्ले नो,
2: पढ़ने लिखने लगी है
0: नस्ले लगी है नस्ले नो, सोच सबकी बदल रही है क्या, सोच सबकी
3: बदल रही है,
0: बदल रही है क्या, हर तरफ अब भड़क उठे शोले
1: जी,
0: हर तरफ अब भड़क उठे शोले, सूखी लकड़ी सी जल रही है क्या, सूखी लकड़ी सी
2: जल रही है,
0: जल रही है क्या, और मकता देखिए साहब, देखना है अजीम साहब अब,
2: देखना
0: है अजीम साहब अब, जिंदगी चाल चल रही है क्या,
1: वाह,
0: जिंदगी चाल चल रही है क्या,
1: क्या बात, वाह वाह वाह वाह, बहुत बहुत शुक्रिया। ये थे जनाब इमरान अजीम साहब, जो अपनी गजलों से अपनी शायरी से हमें महसूस कर रहे थे। अब मैं ऐसी मुनफरिद और फाल और हम जहत ऐसी शख्सियत जिसने उर्दू शेर व अदब में, न सिर्फ उर्दू शेर व अदब में बल्कि तनकीद, फिक्शन, मजामीन और उनकी जो एक हर मौजू पर
2: जी
1: बड़ी फिलबदी अंदाज में जो तहरीरें और उनकी शायरी और उनकी तमाम चीज़ें, बच्चों के अदब पर भी उनका काम है, गज़ल उनकी गज़ल में हर रंग देखने को और सुनने को हमें मिलता है। मेरी मुराद है बहुत फाल और बहुत सरगर्म और उर्दू शेर व अदब के एक ऐसे जांबाज सिपाही کہ جن کے ہاں اردو کے لیے محبت ہے اور خلوص ہے, میری مراد ہے جناب حبیب سیفی صاحب سے کہ وہ اپنے کلام سے نوازیں.
3: شکریہ قاسم صاحب. اپنی غزل سے پہلے چند متفرق اشعار پیش کرنا چاہتا ہوں.
1: جی ارشاد علی.
3: میری آنکھوں کے صحرا میں قحط سالی تھی برسوں سے.
0: کیا کہہ؟
1: میری آنکھوں کے صحرا میں
3: قحط سالی تھی برسوں سے, اچانک یاد وہ آئے میرے آنسو نکل آئے. میری آنکھوں کے صحرا میں قحط سالی تھی برسوں سے, اچانک یاد وہ آئے میرے آنسو نکل آئے. بلا کی تیرگی میں جب ستارے گم ہوئے سارے, بلا کی تیرگی میں جب ستارے گم ہوئے سارے, دکھانے راستہ مجھ کو کئی جگنو نکل آئے.
2: کیا کہنا ہے؟
3: دکھانے راستہ مجھ کو کئی جگنو نکل آئے.
2: بہت عمدہ.
3: ایک دو شعر اور.
2: جی
3: کہ وہ پلکوں کے سلیبوں سے اگر آنسو گزاریں گے, وہ پلکوں کے سلیبوں سے اگر آنسو گزاریں گے, یقیناً گال ہوں گے تر ہمی کو بس پکاریں گے. یقیناً گال ہوں گے تر ہمی کو بس پکاریں گے. اور گلابوں کے جو گملے ہیں,
2: گلابوں کے جو گملے ہیں
3: تم ان میں کیکٹس بولو. گلابوں کے جو گملے ہیں تم ان میں کیکٹس بولو. نئی تہذیب کے حامی ہیں کچھ ان کو نہاریں گے.
2: بہت اچھا.
3: نئی تہذیب کے حامی ہیں کچھ ان کو نہاریں گے.
1: کیا بات,
2: کیا بات ہے بھائی. واہ واہ واہ.
3: اور ایک دو شعر اور اور یہ غزل مکمل. کہ پنے جو آستینوں میں انہیں سے خدشہ رہتا ہے. پنے جو آستینوں میں
2: انہیں سے خدشہ رہتا ہے,
3: انہیں سے خدشہ رہتا ہے. کوئی شے ہے نہیں ایسی جسے دیکھوں میں ڈر جاؤں.
2: کیا کہنا.
3: کوئی شے ہے نہیں ایسی جسے دیکھوں میں ڈر جاؤں. پھلے پھولے محبت تو معطر ہو فضا ساری.
0: کیا کہنا.
3: پھلے پھولے محبت تو معطر ہو فضا ساری. میرے دل کی یہ خواہش ہے میں خوشبو سا بکھر جاؤں. میرے دل کی یہ خواہش ہے میں خوشبو سا بکھر جاؤں. اور ایک شعر اور کہ ادھر رشتے ادھر دنیا میری خواہش اصول و حق. ادھر رشتے ادھر دنیا میری خواہش اصول و حق. سمجھ میں کچھ نہیں آتا پریشان ہوں کدھر جاؤں. سمجھ میں کچھ نہیں آتا پریشان ہوں کدھر جاؤں. اور ایک غزل
2: جی آتا
3: کہ اسے دزدیدہ نظروں سے بہت سے تکنے والے ہیں. اسے دزدیدہ نظروں سے بہت سے تکنے والے ہیں. کسی کو دے نہ دے لیکن ابھی سکے اچھالے ہیں. کسی کو دے نہ دے لیکن ابھی سکے اچھالے ہیں. اور تعصب کی یہ دیمک کتنے ہی اوراق کھائے اب. تعصب کی یہ دیمک کتنے ہی اوراق کھائے اب. بھرے تاریخ میں اپنے حوالے ہی حوالے ہیں. بھرے تاریخ میں اپنے حوالے ہی حوالے ہیں. اور ابھی تو خون رشتہ ہے نہ جانے مندمل کب ہوں. ابھی تو خون رشتہ ہے نہ جانے مندمل کب ہوں. تمہارے بخش زخموں سے ہی کچھ کانٹے نکالے ہیں. تمہارے بخش زخموں سے ہی کچھ کانٹے نکالے ہیں. اور غلط میں لکھ نہ سکتا تھا صحافت چھوڑ دی میں نے.
2: بہت
3: غلط میں لکھ نہ سکتا تھا صحافت چھوڑ دی میں نے. تعلقات میں لیکن کئی اخبار والے ہیں. تعلقات میں لیکن کئی اخبار والے ہیں. اور ہمیں معلوم تھا ایک دن سپولے صاحب بنتے ہیں.
1: ہمیں معلوم
3: معلوم تھا ایک دن سپولے سانپ بنتے ہیں. تبھی تو احتیاطاً نیولے ہم نے بھی پالے ہیں. تبھی تو احتیاطاً نیولے ہم نے بھی پالے ہیں. اسے دزدیدہ نظروں سے بہت سے تکنے والے ہیں. کسی کو دے نہ دے لیکن ابھی سکے اچھالے ہیں.
1: ایک غزل کے لیے اور گزارش کرتا ہوں.
3: جی شکریہ. مجھے تنہا کسی صورت
2: مجھے تنہا کسی صورت
3: کبھی رہنے نہیں دیتا. मुझे तन्हा किसी सूरत कभी रहने नहीं देता।